खाइ छै मने लोक खाइ छै नै तो खले बिसय हुखलै ननि मनै मनै बगले बिसय जलाय सबैनै मनै मै ले ले ले ले ले ले ले ले ले मनै ले मनै नै बरा बाइनाया वाइयांग।